0: सुनते रहिए शिवा रेडियो, यहाँ है खुशियों का संगम।
1: बिजनेस वाले हाथ उठाओ, ये सब बिजनेस है। अच्छा, नीचे करो नीचे। तो बिजनेस वाले क्या सोचते हैं? खास आपको चांस मिला है, बिजनेस वालों को बाप से भी बिजनेस कराओ। श्रम खुद किया वो तो अच्छा किया, लेकिन औरों को भी बाप से बिजनेस कराओ, क्योंकि आजकल सर्व बिजनेस मैन टेंशन में बहुत है। बिजनेस समय अनुसार नीचे जा रहा है, इसलिए जितना भी पैसा है, पैसे के साथ चिंता है क्या होगा। तो उन्हों को चिंता से हटाए अपनी राशि खजाने का मैं तो सुनाऊं। जितने भी बिजनेसमैन आए हैं, चाहे छोटा बिजनेस है चाहे बड़ा है, लेकिन अपने हम जिन्स कार्य करने वालों को खुशी का रास्ता बताओ। जो भी आप बिजनेसमैन आए हैं, उन्हों को चिंता है क्या होगा, कैसे होगा, है चिंता? हाँ, नहीं है तो हाथ उठाओ। अच्छा, नहीं है चिंता, कल कुछ हो जाए तो चिंता नहीं है। बेफिक्र बात है, बिजनेस मैन बेफिक्र बात है। दोनों ने हाथ उठाया। अच्छा, नहीं अभी आप नीचे करो। जिसको थोड़ा थोड़ा फिक्र है वो हाथ उठा सकते हो, शर्म आएगा।
2: कुछ
1: سی بی فکر ہو، بے فکر ہو کے توڑنے والا بھی بچ جائے گا، اور فکر میں ہو کے ڈرنے ٹھیک نہیں ہوگا، تو ایک دن میں کیا سے کیا بن جاتے یہ تو جانتے ہی ہو. بے فکر ہوں گے، ڈرنے اچھا ہوگا اور بچ جائے، ٹچنگ ہوگی. ابھی سمے انوسار یہ کرے یا نہیں کرے، اسی لیے فکر مارنا، بزنس بھی کرنا اور اپنی استھتی بھی کرنا. سدیو یہ یاد رکھو، بے فکر بادشاہ فکر کی بات بھی بدل جائے. ہمت نہیں ہاروں، دل شکست کبھی نہیں، ہمت سے باپ کی مدد ملتی رہی. باپ مدد کے لیے بندہ ہوا ہے، لیکن ایسے نہیں ہمت ہی کے مددگار نہیں. آپ سوچیں گے باپ کی مدد تو ملی نہیں، لیکن پہلے یہ سوچو ہمت ہے. ہمت بچے کی مدد باپ کی. آتا شبد نہیں پکڑو، باپ کی مدد تو چاہیے نا، لیکن ہمت رکھی. دل شکست نہ ہو کر ہمت رکھتے چلو تو مدد گفت ملتی رہے گی. تو بولو کون ہو، بزنس مین سبھی بولو کون ہو، کون ہو؟ بے فکر بچہ ہو. ہاں بولو، ہاں بے فکر بچہ. یہ یاد رکھنا.
0: آپ سن رہے ہیں شیوا ریڈیو، ستیم شیوم سندرم.